0: ना सखी गला कथा को मु आउ भाबु नाही मु आहुरी केते केते अशुभ लक्षण देखि परुछि जेउथिरु मु अनुमान करुछि मु आउ बोंचि बिने
1: छि छि छि जे मामा